हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय दिउँसोको 2:30 भयो। अब आउनु सुनौ लोक अनि आधुनिक गीत।

0: अहिले प्रस्तुत थियो लोक अनि आधुनिक गीत। अब अघिल्लो क्रममा सुनाइरहेछौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नेदरल्यान्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुहुँदैछ। सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनु भएको छ। भारतको लागु औषध विरोधी एजेन्सीहरूले अपरेसन रेजपिल अन्तर्गत पहिलो पल्ट 182 करोड रुपियाँ बराबरको क्याप्टागन ड्रग्स जफत गरेको छ। गृहमन्त्री अमित शाहले स्वापक नियन्त्रण ब्युरोका कर्मचारीहरूलाई बधाई पनि दिनुभयो। पश्चिम बंगाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान तीव्र गतिको टिप्पर लरीले ठक्कर दिँदा 6 महिला मजदुरको मृत्यु भएको छ र आज ब्याङ्ककमा भएको थाइल्याण्ड ओपन ब्याडमिन्टनको सेमिफाइनलमा भारतका सात्विक साईराज रङ्की रेड्डी र चिराग सेट्टीले मलेसियाको जोडीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नेदरल्यान्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुहुँदैछ। हेगमा आयोजित सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनु भएको छ। उहाँले हेगलाई भारत नेदरल्यान्ड्स मित्रताको जीवन्त प्रतीकको रूपमा वर्णन गर्नुभयो र डच नेताहरूले भारतीय डायस्पोराको योगदानको निरन्तर कदर गर्ने बताउनुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्ड्सको समाज र अर्थतन्त्रलाई सुदृढ पार्न भारतीय डायस्पोराले निर्वाह गरेको भूमिकामा प्रत्येक भारतीयले गर्व गर्ने बताउनुभयो। कार्यक्रममा हजारौं मानिसहरूको उपस्थिति रहेको छ।
2: जो कंट्रीब्यूट कर रहे हैं उस पर हर भारतवासी को गर्व है। मैं आज इस अवसर पर नीदरलैंड की जनता का, यहाँ की सरकार का आभार व्यक्त करता हूँ। मैं यहाँ की जनता को 140 करोड़ भारतवासियों की तरफ से अपनी शुभकामनाएं देता हूँ।
1: प्रधानमन्त्री मोदी हिजो राति नेदरल्यान्ड पुग्नु भएको हो, जहाँ उहाँलाई न्यानो स्वागत गरिएको थियो। विभिन्न आयुवर्ग, क्षेत्र र धर्मको प्रतिनिधित्व गर्ने भारतीय समुदायका सदस्यहरूले परम्परागत नृत्य र संगीत प्रस्तुत गर्दै उहाँलाई स्वागत गरेका थिए। उहाँको आगमनले सम्पूर्ण स्थल मोदी मोदी र वन्दे मातरमको नाराले गुन्जियो। यो सामुदायिक कार्यक्रम भारत नेदरल्यान्ड सम्बन्ध, डायस्पोराको भूमिका र भारतको विश्वव्यापी पहुँचमा केन्द्रित हुने अपेक्षा गरिएको छ। नीति आयोगको प्रतिनिधिमण्डलले आज पश्चिम बंगालसँग केन्द्र राज्य सहयोगलाई सुदृढ पार्ने र सहकारी संघीयतालाई अगाडि बढाउने विषयमा बैठक गरेको छ। बैठकको अध्यक्षता अपर सचिव रोहित कुमार र कार्यक्रम निर्देशक राजीव कुमार सेनले गर्नुभएको थियो। बैठकमा पश्चिम बंगाल सरकारको योजना तथा सांख्यिकी विभागका अतिरिक्त मुख्य सचिव पीके मिश्रा र 9 राज्य विभागका अधिकारीहरू उपस्थित थिए। नीति आयोगले एक विज्ञप्तिमा बैठकको क्रममा समीक्षा गरिएका प्रमुख पहलहरूमा राज्य सहायता मिशन, आकांक्षी जिल्ला र ब्लक कार्यक्रम, अटल नवाचार मिशन र नीति आयोगका अन्य राज्य केन्द्रित पहलहरू समावेश थिए। बैठकले समावेशी वृद्धि र नवप्रवर्तन नेतृत्व विकासप्रति केन्द्र र राज्यको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। भारतको लागु औषध विरोधी एजेन्सीहरूले अपरेसन रेजपिल अन्तर्गत पहिलो पल्ट 182 करोड रुपियाँ बराबरको क्याप्टागन ड्रग्स जफत गरेको छ। गृहमन्त्री अमित शाहले एक सामाजिक सञ्जाल पोस्टमा भारतलाई लागु औषध देश मुक्त देश बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पश्चिम एसियाई देशहरूतर्फ जाँदै गरेको लागु औषधको खेप जफत हुनु र एक विदेशी नागरिकको पक्राउले यस दिशामा भारतको कडा नीतिलाई प्रतिबिम्बित गरेको बताउनु भएको छ। श्री शाहले भन्नुभयो, सरकारले प्रति ग्राम मात्रामा अवैध रूपमा भारत ल्याउने र बाहिर लाने लागु औषधमाथि पनि कार्यवाही गर्नेछ। उहाँले स्वापक नियन्त्रण ब्युरोका कर्मचारीहरूलाई बधाई पनि दिनुभयो। सरकारी स्रोतका अनुसार क्याप्टागन फेने थिलिनको प्रचलित नाम हो जुन एक सिन्थेटिक उत्तेजक दवाई हो जुन मूल रूपमा 1960 को दशकमा ध्यान विकार र नार्कोलेप्सीको चिकित्सा उपचारको लागि विकसित गरिएको थियो। यसको लत लाग्ने प्रकृति र दुरुपयोगको सम्भावनाको कारण मूल औषधि संरचना अन्तत अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धित गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि स्वीडेनको भ्रमणमा जानुहुनेछ। यो भ्रमणको उद्देश्य द्विपक्षीय साझेदारीलाई सुदृढ पार्नु हो। हाम्रा संवाददाताले बताए अनुसार दुई देशहरू बीचको व्यापार रेकर्ड स्तरमा पुगेको छ। स्वीडेनी व्यवसायहरूले भारतमा लगानी गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले इराकको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा अली फलिह कादिम अल जैदीलाई बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, भारतले इराकसँगको आफ्नो लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई गहिरो महत्व दिन्छ र सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन पूर्ण रूपमा प्रतिबद्ध छ। सिक्किमले आज आफ्नो 51 स्थापना दिवस मनाउँदैछ। उपराष्ट्रपति सीपी राधाकृष्णन गान्तोक स्थित मनन केन्द्रमा हुने मुख्य समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र केन्द्रीय पूर्वोत्तर मामिला मन्त्री ज्योतिरादित्य सिन्धिया पनि कार्यक्रममा उपस्थित रहनुहुनेछ। उपराष्ट्रपतिले पूर्वोत्तर विकास मन्त्रालयका धेरै प्रमुख विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। 1975 आजकै दिन सिक्किम आधिकारिक रूपमा भारतमा सामेल भएको थियो।
3: आपसे कुछ देर में उपराष्ट्रपति सीपी राधाकृष्णन सिक्किम राज्य स्थापना दिवस समारोह के अवसर पर गंगटोक स्थित मनन केंद्र में मुख्य अतिथि के रूप में शामिल होंगे। समारोह के दौरान उपराष्ट्रपति पूर्वोत्तर क्षेत्र के विकास के लिए कई परियोजना का लोकार्पण और शिलान्यास भी करेंगे। गौरतलब है कि सिक्किम राज्य स्थापना दिवस प्रतिवर्ष 16 मई को मनाया जाता है। आज ही के दिन 1975 में सिक्किम भारत संघ के साथ औपचारिक रूप से विलय
1: था। पश्चिम बंगाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाण पत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। अधिकारीहरूले विगत 14 वर्षमा यी कागजातहरूको प्रामाणिकता र वैधतामाथि प्रश्न उठेको बताएका छन्। यस अवधिमा अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य पिछडिएका वर्गका लागि लगभग 1,69,00,000 जाति प्रमाण पत्र जारी गरिएको थियो। यी प्रमाण पत्रहरूमध्ये धेरैलाई द्वारे सरकार योजना अन्तर्गत प्रमाण पत्रहरू जारी गरिएको थियो। सूचीमा राज्यमा हालै गरिएको मतदाता सूचीको गहन पुनरीक्षणको क्रममा हटाइएका नामहरू पनि समावेश छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @ANews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: अब रहल समाचार। आज राष्ट्रिय डेंगु दिवस हो। राष्ट्रिय डेंगु दिवसको अवसरमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले नागरिकहरूलाई डेंगु रोकथामको बारेमा जागरूकता जनाउन र सफा र सुरक्षित वातावरण कायम राख्न एकजुट हुन आह्वान गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री नड्डाले सरकारले बढ्दो निगरानी, व्यापक परीक्षण, सुधारिएको उपचार सुविधाहरू र व्यापक जागरूकता अभियानहरू मार्फत डेंगू नियन्त्रण प्रयासहरूलाई बलियो बनाउन जारी राखेको बताउनुभएको छ। त्रिपुरामा कानून व्यवस्था र सुरक्षा सुदृढ पार्न गृह मन्त्रालयले थप इन्डिया रिजर्भ बटालियन गठनलाई अनुमोदन गरेको छ। केन्द्र सरकारले पूर्वाधार विकासका लागि 50 करोड र 30 करोडसम्मको एक पटकको आर्थिक अनुदान स्वीकृत गरेको छ। यो बटालियनले उपकरण र तैनाथीको लागि मानक संघीय प्रोटोकलहरू पालन गर्नेछ, जसले उग्रवाद रोधी कार्यहरू र सीमा सुरक्षामा ध्यान केन्द्रित गर्नेछ। केन्द्र सरकारलाई आवश्यकता अनुसार देशको कुनै पनि ठाउँमा यी कर्मचारीहरू तैनाथ गर्ने अधिकार पनि हुनेछ। मुख्यमन्त्री माणिक शाहले आशा कार्यकर्ताहरूको कल्याणको लागि सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान तीव्र गतिको टिप्पर लरीले ठक्कर दिँदा 6 महिला मजदुरको मृत्यु भएको छ। काकीनाडा ग्रामीण मण्डलको कोवरु पुल नजिकै काममा जान सडक पार गर्ने क्रममा दुर्घटना भएको थियो। 4 महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने 2 उपचारको क्रममा मृत्यु भएको थियो। पुलिसले शव पोस्टमार्टमको लागि पठाएको छ र मामिला दर्ता गरेको छ। उपमुख्यमन्त्री के पवन कल्याणले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले प्रत्येक मृतकलाई 4 लाख रुपियाँको राहत रकमको घोषणा गर्नुभएको छ। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पाकिस्तानलाई कडा चेतावनी दिनुहुँदै आतंककारीहरूलाई आश्रय दिनु र भारत विरूद्ध गतिविधिहरू गर्न बन्द गर्नुपर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा भएको सेना संवादमा बोल्नुहुँदै श्री द्विवेदीले यदि पाकिस्तानले भारत विरूद्ध आतंकवादी गतिविधिहरू जारी राख्छ भने पाकिस्तानले आफैले निर्णय गर्नुपर्छ कि ऊ भूगोल र इतिहासको हिस्सा बन्न चाहन्छ कि चाहँदैन। सेना प्रमुखको यस टिप्पणीले आतंकवाद विरूद्ध भारतको दृढ नीतिलाई प्रतिबिम्बित गर्दछ।
6: अगर आपने मुझे पहले सुना है तो मैंने यही कहा था कि अगर पाकिस्तान आतंकवादियों को पनाह देना और भारत के खिलाफ आतंकी गतिविधियां जारी रखता है तो उसे ये खुद तय करना होगा कि वो भूगोल का हिस्सा बना रहना चाहता है या इतिहास का या किसी का भी नहीं।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानले आफूलाई औपचारिक रूपमा चीनबाट स्वतन्त्रता घोषणा गर्ने निर्णय विरूद्ध चेतावनी दिनुभएको छ। ताइवानका राष्ट्रपति लाई चिङ तेले पहिले भनेका थिए कि ताइवानले स्वतन्त्रता घोषणा गर्न आवश्यक छैन किनभने यसले पहिले नै आफूलाई एक सार्वभौम राष्ट्र मान्दछ। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ जसमा अमेरिकी कानून अन्तर्गत आत्मरक्षा उपकरणहरू प्रदान गर्नु समावेश छ र यसले चीनसँग कूटनीतिक सम्बन्ध पनि कायम राखेको छ। ट्रम्पले पहिला भनेका थिए कि उनले स्वशासित द्वीपको बारेमा कुनै वाचा गरेका छैनन् जुन चीनले आफ्नो क्षेत्रको भागको रूपमा दावी गर्दछ। भारत र स्वीडेन बीचको रणनीतिक साझेदारी साझा लोकतान्त्रिक मूल्य र तटस्थताको नीतिमा आधारित छ। यी सिद्धान्तहरूले रक्षा क्षेत्रमा दुई देशहरू बीच व्यापक सहयोगलाई बढावा दिएको छ। स्वीडेनका लागि भारतका राजदूत अनुराग भूषणले मेक इन इण्डिया जस्ता पहलहरूले उद्योगको विश्वासलाई बलियो बनाएको र दीर्घकालीन रणनीतिक सहयोगका लागि नयाँ बाटो खोलेको बताउनुभयो। मौसम विभागले आगामी 2 अण्डमान र निकोबार द्वीप समूह पश्चिम बंगालको तराई क्षेत्र सिक्किम आसाम मेघालय र दक्षिण आन्तरिक कर्नाटकमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। भोलि अरुणाचल प्रदेश केरलम माहे तमिलनाडु पुडुचेरी र कराईकलमा पनि यस्तै अवस्था रहनेछ। आज बिहार आन्ध्र प्रदेश छत्तीसगढ पूर्वी राजस्थान झारखण्ड लक्षद्वीप मध्य महाराष्ट्र मराठवाडा जम्मू कश्मीर लद्दाख र उत्तर पूर्वी राज्यहरूमा बिजुली र तेज हावासँगै मेघ गर्जन र आधीबेरी चल्ने सम्भावना रहेको छ। भोलिसम्म झारखण्ड मध्य प्रदेश राजस्थान उत्तर प्रदेश र विदर्भका केही भागहरूमा लू चल्ने सम्भावना छ। आज कोंकण र गोवाका केही भागहरूमा तातो र आर्द्र मौसम रहनेछ। दिल्लीको राउज एभिन्यू अदालतले 2008 गुरुग्रामको सिकोहपुर गाउँमा जमिन खरिदसँग सम्बन्धित मनी लन्ड्रिङ मामिलामा व्यवसायी रोबर्ट वाड्रालाई जमानत दिएको छ। अर्को सुनवाई जुलाई 10 हुनेछ। प्रवर्धन निदेशालयले मनी लन्ड्रिङ रोकथाम ऐन अन्तर्गत दायर गरिएको उजुरीको संज्ञान लिएपछि वाड्रालाई राउज एभिन्यू अदालतमा पेश गरिएको थियो। यो मामिला लगभग 3.5 एकड जमिनको कारोबारमा कथित अनियमिततासँग सम्बन्धित छ। आज ब्याङ्ककमा भएको थाइल्याण्ड ओपन ब्याडमिन्टनको सेमिफाइनलमा भारतका सात्विक साईराज रङ्की रेड्डी र चिराग सेट्टीले मलेसियाको जोडीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। भारतीय जोडीले 19-21 22-20 21-16 अन्तरले जित हासिल गरेको छ। फाइनलमा भारतीय जोडीले इन्डोनेसियाको जोडीको सामना गर्नेछ। यो समाचार युट्युबमा 8AIR कोर्स्याङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले निदरल्याण्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुहुँदैछ। सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनु भएको छ। भारतको लागू औषध विरोधी एजेन्सीहरूले अपरेशन रेजपिल अन्तर्गत पहिलो पल्ट 182 करोड रुपियाँ बराबरको क्याप्टागन ड्रग्स जफत गरेको छ। गृहमन्त्री अमित शाहले स्वापक नियन्त्रण ब्युरोका कर्मचारीहरूलाई बधाई पनि दिनुभयो। पश्चिम बंगाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान तीव्र गतिको टिपर लरीले ठक्कर दिँदा 6 महिला मजदुरको मृत्यु भएको छ र आज ब्याङ्ककमा भएको थाइल्याण्ड ओपन ब्याडमिन्टनको सेमी फाइनलमा भारतका सात्विक साईराज रङ्की रेड्डी र चिराग सेट्टीले मलेसियाको जोडीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह 3:15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
7: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक दिव्यतम अधिकारी। आजको विषय छ प्रधानमन्त्रीको युएई भ्रमण। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मे 15 2026 दिन संयुक्त अरब एमिरेट्सको आधिकारिक भ्रमण गर्नुभयो। उहाँले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानलाई भेट्नुभयो। दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोग पारस्परिक हितका मुद्दाहरूमा विचार आदान प्रदान गर्नुभयो अनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल गर्नुभयो। उहाँहरूले बलियो राजनैतिक सांस्कृतिक आर्थिक अनि जनतामाझ सम्बन्धमा आधारित द्विपक्षीय व्यापक रणनैतिक साझेदारीलाई अगाडि बढाउने तरिकाहरूबारे छलफल गर्नुभयो। उहाँहरूले द्विपक्षीय सहयोगमा छलफल गर्नुभयो जसलाई थप विस्तार गर्न सकिन्छ ताकि दुवै राष्ट्रहरूले ऊर्जा सुरक्षालाई बलियो बनाउन सकुन्। छलफल व्यापार र लगानीमा पनि केन्द्रित थियो। युएईमा रहेको ठूलो भारतीय समुदाय लगभग 45 लाख मानिसहरूको कल्याण र हितमा पनि छलफल गरियो। युएईका राष्ट्रपतिले युएईमा भारतीयहरूको योगदानको लागि प्रधानमन्त्री मोदीको गहिरो प्रशंसा गर्नुभयो। युएईको वित्त प्रविधि चिकित्सा र अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा भारतीय पेशेवरहरूले महत्त्वपूर्ण भूमिका खेल्दछन्। युएई हाल भारतको लागि काँचो तेलको 4 ठूलो स्रोत हो जसले देशको कुल आवश्यकताको लगभग 11% पूरा गर्दछ। तरल प्राकृतिक ग्यासमा भारतीय कम्पनीहरूले आबुधाबीको ADNOC ग्याससँग प्रतिवर्ष 4.5 मिलियन टनको लागि दीर्घकालीन आपूर्ति सम्झौताहरू गरेका छन्। भारतको युपिआई भुक्तानी प्लेटफर्मलाई युएईको AANI प्रणालीसँग जोड्नले व्यवसाय र भारतीय डायस्फोराका लागि सीमापार कारोबारहरू पहिला नै रूपान्तरण गरिसकिएको छ। युएई विगत 25 भारतको तेस्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार र विदेशी लगानीको 7 सबैभन्दा ठूलो सञ्चयी स्रोत बनेको छ जसमा 25.19 अर्ब अमेरिकी डलरको सञ्चयी FDI प्रवाह भएको छ। द्विपक्षीय व्यापारले पहिलो पल्ट 100 अर्ब अमेरिकी डलर पार गरेको छ। आर्थिक वर्ष 2025-26 101.25 अर्ब अमेरिकी डलर पुगेको छ। जनवरी 2026 युएईका राष्ट्रपतिको भारत भ्रमणको क्रममा दुवै पक्षले 2032 द्विपक्षीय व्यापार दोब्बर पारेर 200 अर्ब अमेरिकी डलर पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। भारत अनि युएई बीच स्थानीय मुद्रा सम्झौता LCS प्रणाली लागू छ जसले द्विपक्षीय व्यापार र रेमिटान्सलाई INR र AED व्यवस्थित गर्न सक्षम बनाउँछ जसले गर्दा डलर निर्भरता र लेनदेन लागत घट्दछ। युएई कि अन्तर्राष्ट्रिय सहयोग राज्य मन्त्री रिम अल हासिमीले भनिन् कि युएईले प्रधानमन्त्री मोदीको भ्रमणलाई धेरै उत्साहका साथ अपेक्षा गरेको छ। उहाँले श्री मोदीलाई मित्रताको एक प्रमुख व्यक्तित्व लामो समयदेखिको साझेदारीको र युएईका नेतृत्व र जनताको लागि एक साँचो खजना भनेर वर्णन गर्नुभयो। 2014 पदभार ग्रहण गरेदेखि प्रधानमन्त्री मोदीले 7 युएईको भ्रमण गरिसक्नु भएको छ।
8: আকাশবাণী শিলিগুড়ি। এখন শুনবেন লাইভ ফোন ইন মনপুরা জংশন। আমাদের এই মনপুরা জংশন অনুষ্ঠানের ফোন নাম্বারটি আপনাদেরকে জানাচ্ছি, 9434076705। এই নম্বরে ফোন করুন। মনপুরা জংশন আমাদের লাইভ ফোন ইন অনুষ্ঠান, বাংলা এবং হিন্দি ছায়াছবির এই অনুষ্ঠানটি। এই লাইভ ফোন ইন অনুষ্ঠানে আমরা শুনব আপনাদের কথা আমাদের ফোন লাইনের মাধ্যমে, 9434076705 এই নম্বরে, এবং শোনাব বাংলা ছায়াছবির গান, হিন্দি ছায়াছবির গান। প্রথম গানটি তিন ভুবনের পারে ছবি থেকে, শিল্পী মান্না দে।

आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रवर्तन निदेशालय ईडीको एक प्रमुख कारवाहीपछि राज्य सरकारले कोलकाता पुलिस उपायुक्त शान्तनु सिन्हा विश्वासको सेवा समाप्त गरेको छ। पश्चिम बंगालमा लामो समयको प्रतीक्षापछि केन्द्र सरकारको महत्वाकांक्षी पीएम श्री विद्यालय योजना अब लागू हुने तय भएको छ। पश्चिम बंगाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाण पत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। आर्जिकर मेडिकल कलेज एवं हस्पिटलमा एक छात्र डाक्टरको दुष्कर्म र हत्या मामिलाको सुनवाई अब कलकत्ता उच्च अदालतको विशेष डिभिजन बेन्चलाई सुम्पिएको छ। अनि गोर्खा जनमुक्ति मोर्चाका नेता तथा कार्यकर्ताहरूले आज भाजपाका उम्मेद्वार नोमन राईको ऐतिहासिक विजयको खुसियालीमा दार्जिलिङमा विजय जुलुस निकाल्यो। प्रवर्तन निदेशालय ईडीको एक प्रमुख कारवाहीपछि राज्य सरकारले कोलकाता पुलिस उपायुक्त शान्तनु सिन्हा विश्वासको सेवा समाप्त गरेको छ। यो कारवाही हिजो राति गरिएको हो। विश्वासमाथि पप्पू सोनाको आपराधिक सिन्डिकेटमा संलग्न भएको आरोप छ, जसमा मनी लन्ड्रिङ, जबरजस्ती चन्दा उसुली र जमिन कब्जा समावेश थियो। यस मामिलाको सम्बन्धमा प्रवर्तन निदेशालय ईडीले विश्वासलाई पक्राउ गरेको थियो। अनुसन्धानको परिधिमा अब 12 अन्य कोलकाता पुलिस अधिकारीहरू पनि सामेल भएका छन्। स्रोतका अनुसार विश्वास पहिले कोलकाता पुलिसको सुरक्षा नियन्त्रण डिभिजनमा तैनात थिए र कालीघाट पुलिस स्टेशनको इन्चार्जको रूपमा काम गर्थे। उनी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीका नजिकका विश्वास पात्र थिए। कोलकाताको सिजिओ कम्प्लेक्समा 10 घण्टा भन्दा अधिक सोधपुछपछि ईडीले उनलाई पक्राउ गरेको थियो। राज्य सरकारले जारी गरेको आदेशमा उनको सेवा समाप्त भएको पुष्टि गरिएको छ। पश्चिम बंगालमा लामो समयको प्रतीक्षापछि केन्द्र सरकारको महत्वाकांक्षी पीएम श्री विद्यालय योजना अब लागू हुने तय भएको छ। लगभग 3 वर्षको ढिलाइ र विवादपछि राज्यमा परियोजनाको सुरुवातको मार्ग प्रशस्त

0: सकेको छ।
1: 15 मईमा केन्द्रीय शिक्षा मन्त्रालय र राज्य विद्यालय शिक्षा विभाग बीच दिल्लीमा एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरिएको छ, जसमा राष्ट्रिय शिक्षा नीति अनुसार राज्यमा यो योजना लागू गर्न सहमति जनाइएको छ। अधिकारीहरू अनुसार परियोजनामा काम चाँडै सुरु हुनेछ। यस योजना अन्तर्गत राज्यको प्रत्येक ब्लकबाट कम्तीमा एउटा विद्यालय छनौट गरिनेछ र एक मोडल विद्यालयको रूपमा विकास गरिनेछ। यी विद्यालयहरूले वरपरका विद्यालयको लागि उदाहरणको रूपमा सेवा गर्न र विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउन पूर्वाधारदेखि शिक्षा विविधसम्म व्यापक परिवर्तन गर्नेछ। केन्द्र सरकारले यस योजनाको लागि 27,000 करोड़भन्दा बढीको बजेट विनियोजन गरेको छ, जसको 60% कोष केन्द्र सरकारले र 40% राज्य सरकारले वहन गर्नेछ। समग्र शिक्षा अभियान अन्तर्गत 2027 सम्ममा देशभरिका हजारौं विद्यालयहरूलाई यस योजनामा समावेश गर्ने लक्ष्य राखिएको छ। आकाशवाणी खरसाङ समाचार कक्षबाट मनिष कानुको यो रिपोर्ट।
0: मुख्यमन्त्री शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि आज आफ्नो पहिलो जिल्ला भ्रमण डायमन्ड हार्बरबाट सुरु गर्नुभयो, जुन क्षेत्र तृणमूल महासचिव अभिषेक ब्यानर्जीको लोकसभा निर्वाचन क्षेत्र हो। मुख्यमन्त्रीले डायमन्ड हार्बर स्थित आधिकारिक पर्यटक आवास सागरिकामा जिल्ला प्रशासन अधिकारीहरूसँग बैठक गर्नुभयो। यस बैठकमा दक्षिण 24 परगनाका जिल्ला म्याजिस्ट्रेट, डायमन्ड हार्बर जिल्लाका पुलिस अधीक्षक र अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए। बैठकमा राज्यका मुख्य सचिव मनोज कुमार अग्रवाल पनि उपस्थित हुनुहुन्थ्यो। मुख्यमन्त्री बनेपछि शुभेन्दु अधिकारीको ध्यान अब तथाकथित डायमन्ड हार्बर मोडलमा केन्द्रित छ। उहाँले जिल्लाका वरिष्ठ प्रशासनिक अधिकारीहरू साथै सबै पुलिस स्टेशनका पुलिस अधिकारीहरूसँग पनि बैठक गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज पुलिस वेलफेयर बोर्ड विघटनको घोषणा गर्नुभएको छ। दक्षिण 24 परगना स्थित डायमन्ड हार्बरमा आयोजित प्रशासनिक बैठकमा मुख्यमन्त्रीले राज्य अब शासक होइन कानूनको शासनद्वारा शासित हुने बताउनुभयो। मुख्यमन्त्रीले राज्य पुलिस र प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गर्न चाहेको बताउनुभयो। उहाँले वाम मोर्चा र तृणमूल काङ्ग्रेस सरकारको समयमा सत्तारूढ दलहरूको पुलिस प्रणालीमा प्रभाव रहेको आरोप लगाउनुभयो। मुख्यमन्त्रीले नयाँ सरकारको उद्देश्य पुलिस प्रशासनलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गर्नु र निष्पक्ष र कानून अनुसार सञ्चालन गर्नु हो भनी बताउनुभयो। पश्चिम बङ्गाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। अधिकारीहरूले विगत 14 वर्षमा यी कागजातहरूको प्रामाणिकता र वैधतामाथि प्रश्न उठेको बताएका छन्। यस अवधिमा अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य पछौटे वर्गका लागि लगभग 1,69,00,000 जाति प्रमाणपत्र जारी गरिएको थियो। यी प्रमाणपत्रहरूमध्ये धेरैलाई द्वारे सरकार योजना अन्तर्गत प्रमाणपत्रहरू जारी गरिएको थियो। पश्चिम बङ्गाल विधानसभा चुनावको प्रचार अभियानको क्रममा गरिएको कथित भड्काउ भाषणको सम्बन्धमा पश्चिम बङ्गालमा तृणमूल काङ्ग्रेसका नेता तथा सांसद अभिषेक ब्यानर्जी विरुद्ध एफआईआर दर्ता गरिएको छ। उजुरीकर्ताले गृहमन्त्री अमित शाहलाई लक्षित गरी गरिएका टिप्पणीहरू सांसद अभिषेक ब्यानर्जीको आधिकारिक फेसबुक पेज सहित सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएको आरोप लगाएका छन्। पश्चिम बङ्गालमा नवगठित भारतीय जनता पार्टी सरकारले अन्य पछौटे वर्ग आरक्षण सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको छ। बिहिबार सरकारी अधिवक्ता कुनाल मिमानीले सर्वोच्च अदालतका रेजिस्ट्रारलाई पत्र लेख्दै मामिला फिर्ता लिन तत्काल सुनवाईको लागि अनुरोध गर्नुभयो। 22 मई 2024 कोलकाता उच्च अदालतले तृणमूल काङ्ग्रेस सरकारले तयार पारेको अन्य पछौटे वर्गको सूची रद्द गर्यो र नयाँ सूची तयार पार्न आदेश दियो। तत्कालीन राज्य सरकारले यो निर्णय विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेको थियो। प्रधान न्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको बेन्चले मामिलाको सुनवाई गरिरहेको छ। यस वर्षको उच्चतर माध्यमिक परीक्षामा खरसाङको सन्त अल्फन्सेस उच्चतर माध्यमिक विद्यालयका वाणिज्य विभागकी विद्यार्थी श्रद्धा गुरुङले जम्मा 456 अर्थात् 91.2% अङ्क प्राप्त गरेर विद्यालय साथै सम्भवत दार्जिलिङ जिल्ला टपर बनेकी छन्। आरजीकर मेडिकल कलेज एवं हस्पिटलमा एक छात्र डाक्टरको दुष्कर्म र हत्या मामिलाको सुनवाई अब कोलकाता उच्च अदालतको विशेष डिभिजन बेन्चलाई सुम्पिएको छ। आज अदालत स्रोत अनुसार प्रधान न्यायाधीश सुजय पालले मामिलालाई न्यायाधीश सम्पा सरकार र तीर्थकर घोष सम्मिलित विशेष डिभिजन बेन्चमा पठाउनुभयो।
2: यसअघि न्यायाधीश देवांशु बसक

0: खबराटा सुन्नुहोस्। पहिले यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेदरल्याण्डसले विश्वव्यापी अवरोधहरूलाई सम्बोधन गर्न एक विश्वसनीय, पारदर्शी र भविष्यका लागि तयार आपूर्ति श्रृंखला निर्माण गर्न मिलेर काम गरिरहेको भन्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले गुजरात भ्रमणको क्रममा विभिन्न विकास कार्यहरूको समीक्षा गर्नुभयो। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले आज नीट यूजी 2026 को पेपर लीक प्रकरणमा जीव विज्ञान प्रश्नहरू लीक मामिलामा महाराष्ट्रको पुणेकी वरिष्ठ वनस्पति विज्ञान शिक्षिका मनीषा गुरूनाथ मन्धारेलाई पक्राउ गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी तथा केन्द्रीय गृहमन्त्री अमित शाहले सिक्किमका जनतालाई राज्य स्थापना दिवसको शुभकामना दिनुभएको छ। आईपीएल क्रिकेटमा साँझ 7:30 बजेदेखि आयोजक कोलकाता नाइट राइडर्सले इडन गार्डन्समा गुजरात टाइटन्ससँग मुकाबिला गर्नेछ। टस जितेर गुजरात टाइटन्सले पहिले बोलिङ गर्ने फैसला गरेको छ र गुजरातको गान्धीनगरमा भएको एशियाली भारोत्तोलन च्याम्पियनशीपमा भारतकी सञ्जनाले महिला 77 किलोग्राम तौल वर्गमा 3 कांस्य पदक जितेकी छिन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो, भारत र नेदरल्याण्डसले विश्वव्यापी अवरोधहरूलाई सम्बोधन गर्न एक विश्वसनीय, पारदर्शी र भविष्यका लागि तयार आपूर्ति श्रृंखला निर्माण गर्न मिलेर काम गरिरहेका छन्। आफ्नो 5 राष्ट्र भ्रमणको एक भागको रूपमा नेदरल्याण्डसको हेगमा आयोजित सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्वले कोविड-19 महामारी, चलिरहेको द्वन्द्व र उदयमान ऊर्जा संकट लगायत अभूतपूर्व चुनौतीहरूको श्रृंखलाको सामना गरिरहेको भन्नुभयो।
1: पहले कोरोना आया, फिर युद्ध होने शुरू हो गए और अब आज की एनर्जी क्राइसिस है। ये दशक दुनिया के लिए आपदाओं का दशक बन रहा है। हम सभी देख रहे हैं, अगर ये स्थितियां तेजी से नहीं बदली गई तो बीते अनेक दशकों की उपलब्धियों पर पानी फिर जाएगा। दुनिया की बहुत बड़ी आबादी फिर से गरीबी के दलदल में चली जाएगी।
0: उहाँले चेतावनी दिँदै भन्नुभयो, यी चुनौतीहरूलाई सम्बोधन गर्न असफल भएमा विश्वव्यापी विकास लाभहरूलाई द्रुत रूपमा उल्टाउन सक्छ र जनसंख्याको ठूलो भागलाई गरीबीमा धकेल्न सक्छ। आर्थिक लचिलोपनलाई बलियो बनाउन विश्वव्यापी प्रयासहरूलाई लेखांकित गर्दै प्रधानमन्त्रीले भन्नुभयो, भारत र नेदरल्याण्डस संयुक्त रूपमा बलियो आपूर्ति श्रृंखला निर्माणमा ध्यान केन्द्रित गरिरहेका छन्। उहाँले भारतको बढ़दो विश्वव्यापी भूमिकामा पनि जोड़ दिँदै देशलाई 21औं शताब्दीमा अवसरहरूको भूमिकाको रूपमा वर्णन गर्नुभयो, जुन प्रविधि र मानवीय मूल्य दुवैद्वारा संचालित छ।
1: 21वीं सदी का भारत अवसरों की भूमि है। भारत टेक्नोलॉजी ड्रिवन भी है और ह्यूमैनिटी ड्रिवन भी है। भारत जितना एंशियंट है उतना ही मॉडर्न बन रहा है और विकसित भारत की जर्नी में भागीदारी का भी है। मैं नेदरलैंड्स में भारतीय समुदाय के सभी साथियों से कहूंगा, आप भारत में ज्यादा से ज्यादा सहयोग बढ़ाएं, इससे भारत का सामर्थ्य भी बढ़ेगा और आपके इन्वेस्टमेंट पर रिटर्न भी ज्यादा मिलेगा।
0: पछि प्रधानमन्त्रीले आफ्नो 5 राष्ट्र भ्रमणको दोस्रो चरणमा नेदरल्याण्डसका राजा विलेम एलेक्जेन्डर र रानी म्याक्सिमालाई भेट्नुभयो। यस वर्ष जनवरीमा अन्तिम रूप दिइएको भारत युरोपेली संघ स्वतन्त्र व्यापार सम्झौताले स्वीडन सहित भारत र युरोपेली देशहरूबीच व्यापार, लगानी र प्रविधि सहयोगका लागि नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको 5 राष्ट्रको जारी भ्रमणलाई यस वर्षको शुरूमा भएको ऐतिहासिक सम्झौतापछिको पहिलो प्रमुख उच्चस्तरीय बैठकको रूपमा हेरिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आफ्नो गुजरात भ्रमणको क्रममा विभिन्न विकास कार्यहरूको समीक्षा गर्नुभयो। उहाँले अहमदाबाद र गान्धीनगरमा वरिष्ठ अधिकारीहरूसँग श्रृंखलाबद्ध बैठकहरू गर्नुभयो र नागरिक पूर्वाधार परियोजनाहरू तथा सम्बन्धित कार्यहरूको समीक्षा पनि गर्नुभयो। दक्षिण पश्चिम क्षेत्र कार्यालयमा श्री शाहले गान्धीनगर लोकसभा निर्वाचन क्षेत्रमा भइरहेका विकास गतिविधिहरू र वृक्षारोपण कार्यहरूको समीक्षा गर्नुभयो। यो आकाशवाणी हो। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआई ले आज नीट यूजी 2026 को पेपर लीक प्रकरणमा जीव विज्ञान प्रश्नहरू लीक मामिलामा एक मास्टरमाइण्डलाई पक्राउ गरेको छ। आरोपी मनीषा गुरूनाथ मन्धारे महाराष्ट्रको पुणेकी एक वरिष्ठ वनस्पति विज्ञान शिक्षिका हुन्। सीबीआईले भन्यो कि उनी नीट यूजी 2026 परीक्षा प्रक्रियामा सामेल थिइन् र राष्ट्रिय परीक्षण एजेन्सीले उनलाई विशेषज्ञको रूपमा नियुक्त गरेको थियो। अनुसन्धान एजेन्सीले भन्यो कि आरोपीको वनस्पति विज्ञान र प्राणीशास्त्र प्रश्नपत्रहरूमा पूर्ण पहुँच थियो। यस मुद्दामा हालसम्म 9 जना अभियुक्तहरूलाई दिल्ली, जयपुर, गुरूग्राम, नासिक, पुणे र अहिल्यानगरबाट पक्राउ गरिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्डले कक्षा 12 का विद्यार्थीहरूका लागि नतिजा घोषणापछिका सुविधाहरूको रूपरेखा सहितको सूचना जारी गरेको छ, जसले निष्पक्ष र पारदर्शी मूल्यांकन प्रक्रियाप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। सूचनामा बोर्डले भन्यो आफ्नो नतिजासँग असन्तुष्ट विद्यार्थीहरूले 2 चरण समीक्षा प्रणाली प्राप्त गर्न सक्छन्। पहिलो चरणमा विद्यार्थीहरूले आफ्नो मूल्यांकन गरिएका उत्तर पुस्तिकाहरूको स्क्यान गरिएका प्रतिलिपिहरूको लागि अनलाइन आवेदन दिन सक्छन्, जुन समीक्षाका लागि डाउनलोड गर्न सकिन्छ। दोस्रो चरणमा विद्यार्थीहरूले विसंगतिहरूको सत्यापनका लागि आवेदन गर्न सक्छन् वा अंकन योजनाको आधारमा विशिष्ट उत्तरहरूको पुनर्मूल्यांकन अनुरोध गर्न सक्छन्। सीबीएसईले भन्यो कि स्क्यान गरिएका प्रतिलिपिहरूका लागि आवेदनहरू यस महिनाको 19 देखि 22 तारीकसम्म प्रति विषय 700 रूपियाँ शुल्कमा अनलाइन पेश गर्न सकिन्छ भने प्रमाणीकरण र पुनर्मूल्यांकनका लागि आवेदनहरू यसै महिनाको 26 देखि 29 तारीकसम्म पेश गर्न सकिन्छ। राष्ट्रिय परीक्षण एजेन्सीले स्नातक चिकित्सा शिक्षामा प्रवेशका लागि नीट यूजी 2026 को पुनः परीक्षा 21 जूनमा हुने घोषणा गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम राज्य स्थापना दिवसको अवसरमा सिक्किमका जनतालाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा राष्ट्रपतिले सिक्किमको भव्य प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा र वातावरण संरक्षणप्रतिको दृढ़ प्रतिबद्धताले यसलाई राष्ट्रका लागि दिगो विकासको मोडल बनाउँछ भन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिक्किमका जनतालाई राज्य स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री